नाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः सहस्रकोटियुगधारिण ओं नमैति सञ्जयो वाच यत्र योगेश्वर कृष्ण